0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 0142538888 98 0 12 35 888

0: Life-Changing Quotes. तपाई आफै के सोच्नुहुन्छ यो बढी महत्वपूर्ण विषय हो न कि अरूले तपाईँको बारे के सोच्दैछन्। यो भनाई हो सन्दीप महेश्वरीको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Nepali Super Hits.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार त मलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन्टेन्ड कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू सुन सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज र तपाईँको साथमा छु म निजल वर्ल्ड वाइड किप्स एफएम .com सुन्न सक्नुहुन्छ र अहिले भने चाहिँ हामी लाग्दैछ पहिलो साङ्गीतिक कौशलीतर्फ गीत भनिरहेको छ अनमोल गुरुङको आवाजमा चार कदम

श्रोता मित्र कार्यक्रम विकली वोलेन्समा पहिलो साङ्गीतिक कोसेलीपछि फेरि पनि स्वागत हुन चाहन्छु। स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ, म निजोल छु तपाईँको साथमा। अहिले पनि कार्यक्रममा लागौँ। पहिलो न्युजतर्फ न्युज रहेको छ, चीन अमेरिका एआई संवादले बढायो अन्तर्राष्ट्रिय चासो। चीन र अमेरिका बीच कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ। चिनिया सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्व बीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थाबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो। उक्त छलफलले भविष्यमा दुई देशबीच यस महत्वपूर्ण प्रविधि क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन सक्ने संकेत दिएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै चीन र अमेरिका विश्वका अग्रणी कृत्रिम बुद्धिमत्ता शक्तिहरू भएकाले यस प्रविधिको जिम्मेवार विकास र व्यवस्थापनमा सहकार्य अत्यन्त आवश्यक रहेको

यस्तो संवादले अन्तर्राष्ट्रिय स्तरमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी साझा समझदारी र मान्यता विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। यस पहललाई कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकासतर्फको महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ। यस्तै यसको सम्भावित जोखिम न्यूनीकरण गर्दै मानव हितमा यसको अधिकतम उपयोग सुनिश्चित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। हजुर, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ र विकली वर्ल्ड न्यूजमा हामी गीततर्फ लाग्छौँ। गीत रहेको छ अल्मोडा राणा अनि विद्या तिवारीको आवाजमा दिल की टुक्री।

अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बाल बालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने अनुमान गरिएको छ। फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन्। उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ। संयुक्त राष्ट्रसंघका मानवीय संयोजक ताजुद्दिन आयोवाले फर्किनेहरूमध्ये आधा भन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताए। संयुक्त राष्ट्रसंघ र विभिन्न गैर सरकारी संस्थाहरूले इरान र पाकिस्तानसँगका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि 10 करोड डलर भन्दा बढी सहायता आवश्यक रहेको बताएका छन्। प्रतिवेदनमा पुनस्थापनाका लागि करिब 42 करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ। साथै मानवीय सहायता रकममा ठूलो गिरावट आएको भन्दै सन् 2024 1.62 अर्ब डलर रहेको सहायता सन् 2025 घटेर 91 करोड डलरमा पुगेको जनाइएको छ। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौ र सङ रहेको छ तिमी नाचन बाई वन्दन शेर्पा।

श्रोता मित्र, कार्यक्रम विकली वलिसमा अर्को न्यूजतर्फ लागौं। न्यूज रहेको छ, इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र प्रतिवेदन। संयुक्त राष्ट्र संघले सन् 2026 को अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्क

0: हरेक शनिबार बेलुकी 10 बजे
1: फुलको डाले डाले मा तिम्रो रूपको लाले
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
2: मेरो निन्द्रो भोको तिर्खा रात र दिन किन चोरे
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Ayyavali Pyar Ka Dushman Hai Hai.
0: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: Pure ek ghanta tinota movies ka super hit geet haru.
5: 3 in 1.
6: Every Saturday 9 a.m. and Thursday 6 p.m.
7: Nepali Pop
6: Flashback.
0: Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
8: Kids 98.3 FM. Your companion.
9: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
10: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन दट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन टिन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ फलो गर्नु होला हामीलाई फेसबुक पेज रहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज इन्स्टाग्राम र टिकटकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ र तपाईँले चाहिँ आइडी सर्च गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ न्युज रहेको छ मोदीले जर्जिया मेलोनीलाई दिए टफी सामाजिक सञ्जालमा मेलोडी ट्रेनमा पुरा न्युज विकली वर्ल्ड न्युजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्ध फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल बनेको छ यसपटक चर्चाको कारण कुनै ठूलो राजनीतिक घोषणा नभई एउटा सामान्य मेलोडी टफी बनेको छ रोम भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले मेलोनीलाई भारतमा लोकप्रिय मेलोडी टफी उपहार दिएका थिए त्यसपछि मेलोनीले उक्त उपहार हातमा समाउँदै खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिन् यो भिडियो छिट्टै नै भाइरल भयो र इन्टरनेटमा मेलोडी ट्रेन्ड चल्न थाल्यो भाइरल भिडियोमा मेलोनी मुस्कुराउँदै पीएम मोदीले हामीलाई एउटा गिफ्ट ल्याउनु भएको छ यो मेलोडी हो भन्दै टफी देखाएको देखिन्छ उनले भिडियो पोस्ट गर्दै गिफ्टका लागि धन्यवाद लेखेकी थिइन् छोटो समयमा उक्त भिडियो लाखौं पटक हेरिएको छ भने विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा हजारौं प्रतिक्रिया आएका छन् मोदी र मेलोनी बीचको मैत्रीपूर्ण सम्बन्धलाई जोडेर केही वर्ष अघि सामाजिक सञ्जाल प्रयोगकर्ताले मेलोनी र मोदीलाई मिलाएर मेलोडी भन्ने नाम चलाएका थिए अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दुवै नेताको सहज र हाँसिलो प्रस्तुतिपछि यो शब्द भाइरल बनेको थियो अहिले मेलोडी टफीको उपहारसँगै त्यो ट्रेन फेरि फर्किएको छ सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले क्युट डिप्लोमेसी सफ्ट पावरको मिठो उदाहरण तथा इन्टरनेटको सबैभन्दा स्विट राजनीतिक क्षण भन्दै कमेन्ट गरिरहेका छन् एक्स इन्स्टाग्राम र टिकटकमा मेलोडी टफीसँग सम्बन्धित मिम एडिटेड भिडियो र व्यङ्ग्यात्मक पोस्टहरूको बाढी आएको छ इटाली प्रधानमन्त्री मोदीको 5 देशीय युरोप भ्रमणको अन्तिम गन्तव्य हो यसअघि उनले नर्वे स्विडेन नेदरल्यान्ड्स र संयुक्त अरब इमिरेट्सको भ्रमण गरेका थिए भ्रमणका क्रममा भारतले विभिन्न देशसँग हरित प्रविधि ऊर्जा लगानी तथा रणनीतिक सहकार्य सम्बन्धी सम्झौता गरेको जनाएको छ यद्यपि कूटनीतिक रूपमा महत्वपूर्ण रहेको यो भ्रमणमा सबैभन्दा बढी चर्चा सानो टफीले पायो अन्तर्राष्ट्रिय राजनीतिमा प्राय औपचारिक बैठक सुरक्षा र व्यापार सम्झौताले स्थान पाउने भए पनि मोदी मेलोनी बीचको यो अनौपचारिक क्षणले सर्वसाधारणको ध्यान तानेको छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं गीत रहेको छ सत्यराज आचार्य अनि स्वरूपराज आचार्यको आवाजमा बारुले कम्मर

कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा अर्को न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, पश्चिम एसिया तनावका कारण सन् 2026 विश्व आर्थिक वृद्धि सुस्त हुने। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा, पश्चिम एसियामा जारी संकटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्यवर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गृहस्थ उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपण भन्दा 0.2% बिन्दुले कम हो। सन् 2027 भने 2.8% सामान्य सुधार हुने अपेक्षा गरिएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार मध्य पूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्य वृद्धि, धुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घर परिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्य वृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ। सन् 2023 घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति 2025 2.6% 2026 2.9% पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो 4.2% 5.2% पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौतीपूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेष गरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्। पश्चिम एसियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि 2025 3.6% घटेर 2026 1.4% झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव ली जुनवाले भने मध्य पूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाव सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पुँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनिरहेको छ, यति धेरै माया दियो, फ्रम द मुभी कन्यादान।

0: Johor Kips FM 98.3 MHz.
1: कार्यक्रम कलियुग टाइम
2: Hollywood Times, every day, 11 to 12 p.m.
3: Farki farki, out to my team, Roma, Kunazikai. Farki farki, out to my team, Roma, Kunazikai.
4: Samay Biteko, Patay Hundaina. के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 0951353996
7: खै जन्म दर्ता दिनुस् त
8: जन्म दर्ता गरेको छैन नि म्याडम
7: लौ जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
7: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
8: ए पहिला कसैले भनेनन्
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ
11: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaja.
15: La, la, tiri de.
14: Dada! इन्टरनेट को पनि लास्ट दिनु है आज
15: ल त्यो पनि तिर्दे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ
15: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
18: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
18: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
17: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा। तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस्। साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
19: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
20: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी।
21: बेस्ट रोमांटिक हिंदी सॉन्ग
22: Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
23: Pehla nasha, pehla khuma.
22: Station Gifts FM 98.3 MHz.
23: Naya pyar hai, naya intezaar.
24: Tapai sundai hununcha.
25: K
24: E
25: E
24: B
25: S.
24: S.
22: Kips 98.3 FM, your companion.
26: सदाभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
0: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु। स्टेसन तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3। तपाईँले हामीलाई फलो गर्नुहुन्छ फेसबुक टिकटक एन्ड इन्स्टामा किप्स एफएम 98.3 मेगाहर्ज सर्च गर्नुभएर अनि फलो गर्नुहोला हामीलाई। त्यस्तै तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ। र कार्यक्रममा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ। अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ भारतमा तहल्का मचाइरहेको ककरोच जनता पार्टी के हो। हजुर अपुरा न्युज विकली वर्ल्ड न्युजमा के एउटै व्यक्ति बेरोजगार अल्छी जति बेला पनि अनलाइन बसिरहने र गनगने हुन्छ। यस्तै एलिजिबिलिटी भएका व्यक्तिलाई लक्षित गरी भारतमा ककरोच जनता पार्टी सिजेपी खोलिएको छ। यसलाई कतिपयले नयाँ राजनैतिक संगठनका रूपमा टिप्पणी गरिरहेका छन् भने कतिले व्यङ्ग्यात्मक राजनैतिक प्रयोग। सिजेपी आफैले भने यसलाई युवाका लागि युवाहरूद्वारा बनाइएको युवाहरूको राजनैतिक मञ्चका रूपमा दावी गरेको छ। केही दिनमा यस अभियानमा हजारौं युवाहरू जोडिएका छन्। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढिरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपकी हुन्। द हिन्दूका अनुसार उनी सन् 2020 देखि 2023 सम्म आम आदमी पार्टी आपको सोसियल मिडिया टिममा स्वयंसेवीका रूपमा कार्यरत थिए। एक्समा 40,000 र इन्स्टाग्राममा 4,20,000 भन्दा बढी फलोअर्स जोडिसकेका छन्। सिजेपीले आफ्नो पार्टीमा 1,00,000 सदस्य बनिसकेको दावी गरेको छ। यति मात्र होइन, महुवा मोइट्रा र कृति आजाद जस्ता तृणमूल काङ्ग्रेसका सांसदले पनि ठट्टलु शैलीमा पार्टीमा आबद्ध हुने बताएका थिए। सिजेपीले आफूलाई वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज भएको दावी गरेको छ। महुवा मोइट्राले सिजेपीको पोस्ट सेयर गर्दै उनी पनि एन्टी नेसनल पार्टीको सदस्य बन्न चाहेको बताएकी थिइन्। साथै कृति आजादले पनि पार्टीमा सहभागी हुन के योग्यता चाहिन्छ भनेर सोधेका थिए। यसमा सिजेपीले पनि जवाफ दिएको छ कि 1983 विश्वकप जित्नु नै काफी छ। भारतले 1983 विश्वकप जित्दा कपिल देवको कप्तानीमा कीर्ति आजाद पनि टिम सदस्य रहेका थिए। त्यसो त पार्टीको नामलाई लिएर पनि विभिन्न टिका टिप्पणी भइरहेका छन्। कतिपयले भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको कथित अभिव्यक्तिमा आधारित रहेको पनि बताएका छन्। सूर्यकान्तले युवा लक्षित जस्तै अभिव्यक्ति दिएका थिए। सूर्यकान्तले भनेका थिए केही युवा ककरोच जस्तै हुन्छ जो जागिर पाउँदैनन्। उनीहरू मिडिया सोसियल मिडिया वा आरटीआई अभियन्ता बनेर सिस्टममाथि आक्रमण गर्छन्। पछि उनले आफ्नो भनाई तोडमोड गरेर प्रस्तुत गरेको समेत दावी गरे। तर सिजेपीका संस्थापक अभिजित दीपकेले यसलाई रमाइलो पारामै जवाफ फर्काएका छन्। उनले भनेका छन् ककरोच जनता पार्टीको संस्थापक भएको नाताले म यस स्पष्टीकरणको निन्दा गर्छु। सिजेपीले एआई जेनेरेटेड एन्थम पनि जारी गरेको छ जहाँ भनिएको छ वी आर ककरोच पार्टी वी आर चिल्ड्रेन अफ अ बर्निङ सिटी। सिजेपीले भर्चुअल रूपमै पहिलो जेएनजी सम्मेलन गर्ने पनि बताएको छ। पछिल्लो समय भारतीय राजनीतिलाई तरङ्गित बनाइरहेको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा नीट र सिबिएसई जस्ता परीक्षामा भएको पेपर लिक र गडबडीका बारे पनि सिजेपीले आवाज उठाएको छ।
1: त्यसो त सीजेपी को पाँच बुधे घोषणा पत्र पनि सार्वजनिक भएको छ। सीजेपी को माग छ कि अवकाश पछि कुनै पनि प्रधान न्यायाधीशलाई राज्यसभा सीट दिइने छैन। भारतका 46 औं प्रधान न्यायाधीश रञ्जन गोगोई अवकाशको केही समयमै राज्यसभा सांसद बनेका थिए। 17 नोभेम्बर 2019 प्रधान न्यायाधीशबाट अवकाश पाएका उनी 17 मार्च 2020 राज्यसभा सांसद बनेका थिए। यस्तै सीजीपीको अर्को घोषणा छ, यदि कुनै पनि वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपीए कानून अन्तर्गत कारवाही हुनुपर्छ। संसद र क्याबिनेटबाट महिलालाई 50% आरक्षण र प्रेस स्वतन्त्रताको ग्यारेन्टी पनि सीजीपीको घोषणा पत्रमा उल्लेख छ। यस्तै दल बदलिने सांसद र विधेयकलाई 20 वर्ष चुनाव लड्न नदिने व्यवस्था ल्याउने पनि उनको घोषणा छ। सीजेपीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल र बंगलादेशका जेएनजीहरूको जस्तो नहुने बताएका छन्। आफूलाई नेपाल र बंगलादेशमा जस्तै आन्दोलन हुने हो भनेर पत्रकारहरूले सोधेको उनले बताएका छन्। उनले भनेका छन्, यसलाई म प्रष्ट पार्न चाहन्छु, यो देशका युवा धेरै परिपक्व सचेत र राजनीतिक चेतना भएका छन्। उनीहरूलाई आफ्नो संवैधानिक अधिकार थाहा छ, लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा असहमति राख्ने तौर तरिका पनि राम्रोसँग थाहा छ। हजुर, कार्यक्रम विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भनेर रहेको छ एकदेव लुम्बुको आवाजमा फिजीको केस।

श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा अर्को न्यूज तर्फ लागौ। न्यूज रहेको छ, कंगोमा इबोला प्रकोपको कारण 80 जनाको मृत्यु। लोकतान्त्रिक गणतन्त्रको कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 जना पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको 8 प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ। संक्रमण रुआम्पारा, वङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरू निगरानी गरिरहेको बताएका छन्। प्रकोपको प्रतिक्रियामा कंगो सरकारले भाइरसको फैलावट रोक्न मदत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ। यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनात गर्ने लगायतका कार्य गरेको जनाएको छ। अफ्रिका सेन्टर फर डिजिजेस कन्ट्रोल एन्ड प्रिभेन्सन अफ्रिका CDC उत्तर पूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो। हजुर, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत भने रहेको छ प्रकृति बाई विपुल छेत्री।

श्रोता मित्र, विकली वेलनेस सुन्दै हुनुहुन्छ र विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 MHz। हामीलाई फेसबुक, इन्स्टा र टिकटकमा भेट्न सक्नुहुन्छ यही आइडीबाट, र सजेसन्सहरू प्लिज हामीलाई सेन्ड गर्नुहोला। यति भन्दै आजको लागि म न्युजल पनि बिदा हुन्छु। नेक्स्ट विक फेरि आउनेछु अर्को न्युजहरू लिएर। तिनजेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3, योर कम्प्यानियन।

0: life-changing quotes. दुःखको औषधि केही नभएर आशा नै हो, यो भनाई हो विलियम शेक्सपियरको।
1: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
2: Three in one.
3: Every Saturday 9 a.m. and Thursday 6 p.m.
4: Dada.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
11: म्युजिक मज्जा
10: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
12: Gives 98.3 FM.

0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
1: intezaar. The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Samay biteko pattai hundaina. तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरु एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरु लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Uhula!
4: Lo morning ke ho?
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
4: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
9: म्युजिक मज्जा
8: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
10: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
11: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
12: Namaskar and hardik swagat cha. Tapai sunne huncha KIPS 98.3 FM.
13: Hajur namaste and swagat cha. Yo KIPS FM 98.3.
14: Sujala pa. And again namaskar. KIPS 98.3 FM.
15: Yo ho. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा
16: On KIPS 98.3 FM

set. Life-changing quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।

0: हिप्स 98.3 एफएम मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: ड्राइवर माइल मोटर चलाओ।
2: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-32-88-88।
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
2: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी।
16: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग।
17: दिल दिया गल्ला करांगे नाल नाल।
16: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM, ट्यूसडे 6 PM।
18: पहला नशा पहला खुमार।
16: स्टेशन KIPS FM 98.3 MHz।

0: एक पंछी ऐसे।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मजा म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
6: मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको हो टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: Kuleshwar, Kathmandu. Phone number 530-2678. 530-2678. Location ko lagi Google garnu hos. Battery Shop, New Kathmandu Electric Electronics.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
14: Chemical X. On Kips 98.3.
15: Bomb at 98.3.
14: Chemical X.
15: Enjoy. X.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछापुस्र बैंक वा क्यापिटलमा सम्पर्क गरी माछापुस्र एसआईपी योजना शुरू करने होस।
6: इंजीनियर साहब, घर बनाऊं ना खुद देखूं। कुने इटा राम रोला?
7: और वही ना, ये एसी लाइट ब्रिक नहीं रोजनस।
6: किना ये एसी लाइट ब्रिक नहीं?
7: यो, हल्का मजबूत र ठुलो आकार को हुन्छ, जसले खर्च घटाउँछ। निर्माण छिटो र भूकंप जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01591335996 98012 35 444

0: life-changing quotes. मलाई रुख टाल्न 6 घण्टा देऊ र म पहिलो 4 घण्टा बन्चरो उदाउन लगाउने छु। यो भनाइ हो अब्राहम लिंकनको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
7: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
0: 3 in 1.
2: Every Saturday 9 AM and Thursday 6 PM.
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 PM and Friday 8 PM.
4: स्वस्थ जीवन सुखी जीवन
5: हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
6: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला?
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्.
9: किन एएसी लाइट ब्रिक नै?
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
9: वाह, मैले खोजेको जस्तै रहेछ.
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ. फोन 01-591-3596 98-012-35-444.
11: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
1: KIPS FM 98.3 MHz, your companion.
3: The radio of new generation.
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: Are you ready for the big O? This is Inbox.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुशी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपीट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोला दाइ के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
7: This is Keeps 98.3 FM, your companion.
8: Are you ready for the big O?
9: This is Inbox.

0: life-changing quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।
1: Enjoy 60s, 70s and 80s Bollywood numbers.
2: Bollywood Golden Hits.
1: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
16: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
17: भञ्ज्याङ चौतारी
16: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

टिप्स 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
2: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-4235-888
9: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब सुन्नुहोस् पुरा समाचार
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
11: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
10: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
11: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
10: मद्यपान र धुम्रपान सेवन नगरौ
11: स्वस्थ रहौं सुखमय जीवन बिताउ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Keeps FM 98.3 MHz.
3: Wake me up when September ends.
4: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
5: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड। टिप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा,
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
8: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
11: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
10: किन ए एसी लाइट ब्रिक नै?
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
10: वाह, मैले खोजेको जस्तै रहेछ।
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-444।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
15: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
16: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ।

0: Life-Changing Goats.
1: सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाइ हो आर कोलियरको।
2: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: Tata ba Nepal bhari 14000 bhanda badi hotspotsharu ma free internet ko maza linuhos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: नेपाल भाषाया न्याय पुसेचौ मेता
1: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
3: भन्ज्याङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

नमस्ते श्रोतावृन्द, म युक्ता यहाँलाई धेरै धेरै स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा। यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको चोइसमा उहाँहरूकै आवाजमा अनप्लग्ड गीतहरू। हजुर मित्र, हामीलाई साथ दिनुहोला र अबको एक घन्टासम्म यहाँले डिफ्रेन्ट आर्टिस्टहरूबाट रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्सहरूलाई सुनेर इन्जोय गर्न सक्नुहुन्छ। तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड। हामीलाई तपाईँले संसारभर कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन वेबसाइट मार्फत। वेबसाइटको एड्रेस रहेको छ www.kipsfm.com, अथवा एप हाम्रो पात्रबाट पनि तपाईँले किप्स एफएमलाई सर्च गरेर सुन्न सक्नुहुन्छ। र साथसाथै मित्र, हाम्रो फेसबुक पेज र इन्स्टाग्राम पेजमा पनि हामीलाई लाइक र फलो गर्न नबिर्सिनुहोला। ओके, आजको किप्स अनप्लग्डमा अब हामी सुन्नेछौँ हाम्रो पहिलो आर्टिस्टको रोजाइको अनप्लग्ड सङ्ग्स। आज हामी पहिला सुन्नेछौँ गायक श्याम कार्कीको सुरिलो आवाजमा उहाँकै चोइसको अनप्लग गीतहरू। ओके श्रोता मित्र, तपाईँ सुनेर इन्जोय गर्नुहोला, म चाहिँ फेरि पनि कार्यक्रममा उपस्थित हुने नै छु।

0: Keep 98.3 FM, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
2: भञ्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: पुरै एक घन्टा तीनवटा मुभिज का सुपरहिट गीतहरू
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
7: ड्राइभर म माइलो मोटर चलाउँ
8: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: यु क्यान डान्स
11: यु क्यान सिङ ऑल यु गॉट टु डू इज
12: जस्ट ट्यून इन
3: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: Amilai Sunhos, www.kipsfm.com marfat. Just tune in, radio, naya generation ko.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईं सुन्दै हुनुहुन्छ Kips 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो Kips FM 98.3
3: हजुर लप्पा अनि गिन नमस्कार Kips 98.3 FM
4: यो हो Kips 98.3 FM तपाईं सँगको सहयात्रा
0: FM 98.3 MHz presents

that was a short commercial break. र ब्रेक पछि म युक्ता तपाईँलाई फेरि एकपटक स्वागत गर्दैछु कार्यक्रम किप्स अनप्लग्डमा. यस कार्यक्रममा यहाँले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डको चोइसमा उहाँकै आवाजमा अनप्लग्ड सङ्ग्स. यहाँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. र अनलाइन तपाईँले हामीलाई संसारको कुनै पनि ठाउँबाट सुन्न सक्नुहुन्छ www.kipsfm.com/ वा एप हाम्रो पात्रोमा पनि तपाईँले किप्स एफएमलाई सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ. ओके, अब चाहिँ हामी हाम्रो अर्को आर्टिस्टको चोइसमा अनप्लग गीत सुनेर मनोरञ्जन लिनेछौँ. अब चाहिँ हामी सुन्नेछौँ गायिका सृजना कार्कीको मिठो आवाजमा उहाँकै चोइसको अनप्लग्ड गीतहरू.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Best romantic Hindi songs.
3: Tujhme rab dikhta hai yaara main kya karun Tujhme rab dikhta hai yaara main kya karun
2: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
3: Rab jubaki main sabse wo laila maangu zubane se rab se wo laila kab se main tera hoon kab se tu meri laila
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511
7: www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नया जेनेरेसनको
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
15: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्। Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
16: किप्स 98.3 एफएम योर कम्पानियन
5: FM 98.3 MHz presents

Alright, हाम्रो सेकेन्ड कमर्सियल ब्रेक पछि पनि म युक्ता तपाईँलाई स्वागत गर्दछु कार्यक्रम किप्स अनप्लग्डमा. ब्रेक अगाडि हामीले गायिका सृजना कार्कीको सुरिलो आवाजमा अनप्लग्ड गीतहरू सुनिसक्यौँ. तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz. साथै तपाईँले हामीलाई हाम्रो फेसबुक पेज र इन्स्टाग्राम पेजमा पनि लाइक गर्न सक्नुहुन्छ र फलो गर्न सक्नुहुन्छ. म हुँ आरजे युक्ता र अब चाहिँ कार्यक्रम किप्स अनप्लग्डमा हामी सुन्नेछौँ अर्को एक गायकको चोइसमा रहेको उहाँकै आवाजमा अनप्लग्ड गीतहरू. ओके, अब भने हामी सुन्नेछौँ राजु गुरुङको आवाजमा अनप्लग्ड गीतहरू. अलराइट मित्र, उहाँको चोइसको अनप्लग्ड गीतहरू सुनेर यहाँहरू मनोरञ्जन लिनुहोला. म युक्ता फेरि पनि कार्यक्रम किप्स अनप्लग्डमा आउने नै छु.

0: ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गायक राजु गुरुङको आवाजमा विभिन्न अनप्लग्ड गीतहरू। र यो सँगसँगै साथी हामी कार्यक्रम किप्स अनप्लग्डको अन्तिम चरणमा आइपुगेको छौँ। आशा छ यहाँलाई आजको यो कार्यक्रम राम्रो लाग्यो होला। तपाईँले हामीलाई तपाईँको प्रतिक्रिया, सल्लाह, सुझाव हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। र मित्र, यो सँगसँगै तपाईँलाई म यो इन्फर्मेसन पनि दिन चाहन्छु कि यदि तपाईँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा तपाईँ पनि कुनै ब्यान्डसँग आबद्ध हुनुहुन्छ र तपाईँ हामी माझ यसरी नै अनप्लग गीतहरू राख्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामीलाई सम्पर्क गर्नको लागि हाम्रो फेसबुक पेज मार्फत यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। ओके, अब म यहाँसँग छुट्टिने आज्ञा माग्दछु र अर्को हप्ता पनि तपाईँले मलाई यसरी नै साथ दिनुहुन्छ यो मेरो विश्वास छ। अलराइट, सो अब म बिदा माग्न चाहन्छु। नमस्कार, बाय बाय।
1: लाइफ चेन्जिङ कोच। अघि बढ, आफ्ना हरेक जिम्मेवारी पूरा गर, सफलताले एक दिन तिम्रो पाँव चुम्नेछ।
2: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
3: नेपाल भाषा या न्याय पुछे चौमेता
4: सुथेया 6:30 to 7 PM तक। स्टेशन किप्स एफएम 98.3 MHz।
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् विकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lo

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-44
6: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर
7: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिरिदे
9: तर सबै कुरा यति छिटो कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
10: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: The radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz. Your companion.
1: किप्स 98.3 FM मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार दिल की 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
7: 45 किलोभन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
7: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion.
13: The radio of new generation.

Oh,

0: life-changing quotes. मानिसहरूले तपाईँको बारेमा जे सोचे पनि सधैँ तपाईँ आफ्नै गीत गाउन जारी राख्नुहोस् सधैँ.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको. अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
7: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888.
10: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू.
11: Three in one.
12: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gips FM 98.3 MHz.
3: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
4: ले देख्नु भएन औषधि हालेको
3: लौ न शरीर ढाक्ने कपडा मास्क र पञ्जा खोइ यतिकै बोट बिरुवामा बिसाल्ने
4: एकै छिन् त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
4: हजुर
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Classic Hindi pop time.
10: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
2: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: किप्स 98.3 एफएम
4: Mix Max.

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
3: अरु हैन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भयो बोलादै के गुनगुनाइरहेको
5: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
7: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
12: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
11: on KIPS 98.3 FM.
13: KIPS 98.3 FM, your companion.
14: KIPS FM 98.3 presents What's Trending? What's Trending?
15: Welcome back, guys. You are tuned into Station Kips FM 98.3 MHz. You can listen to us at any time, anywhere from our online address, kipsfm.com, and also from app Hamro Patro. This is program What's Trending. In this program, we are listening to new trending songs. And also, I'm giving out some information about those songs. Alright, so now continuing the program, the next song we'll listen to is Shape of a Woman. This is a song by Lady Gaga, released on May 1st, 2026, as a part of Devil Wears Prada 2's music. The track is a disco-funk song. The lyrics focus on themes of fashion and femininity.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: तीन आँखों की मस्ती मस्ताने हजार
2: किप्स 98.3 एफएम मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्की 10 बजे
5: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50000 prints
6: printers don't come better these days for your office backup mercantile office systems darbar marg
5: new kathmandu primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50000 prints
6: printers don't come better these days for your office backup mercantile office systems darbar marg
7: New Kathmandu Electric Electronics Ekai Chhanamuni UPS Inverter Solar Uplabdha Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upyukta Certified Saman Haru Uplabdha Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam
8: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnuhos Battery Shop New Kathmandu Electric Electronics
9: Aba internet dhilo hoina छीटो, स्मार्ट र सुरक्षित
10: Introducing Wi-Fi 6 with Subisu सुरक्षा
11: Wi-Fi 6 संग पाउनु होस High Speed र Stable Internet
10: साथ ही Subisu सुरक्षाले तपाईंले राख्छ Online Browsing मा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कंटेंट अब सबै Instant Block हुन्छ
12: Subisu, छीटो पनि, सुरक्षित पनि थप जानकारी तथा बुकिंग का लागि
13: 01-42-35-888
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एकलोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
14: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कारवाही हुन्छ
14: सचेत बनाऊ
15: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
14: नेपाल सरकार विज्ञापन बोर्ड
16: You can dance
17: You can sing All you gotta do is
18: Just tune in
19: KIPS FM 98.3 MHz Your companion The radio of new generation
17: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dil choera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Motorcycle battery easy exchange offer.
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 4 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Bollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा

0: देखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: फलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-012-35-888।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: Motorcycle battery. Easy exchange offer.
14: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1-2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
17: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी।
18: Best romantic Hindi song. Best romantic Hindi song.
19: Dil diyan galla karange naal naal.
18: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
19: Pehla nasha, pehla khuma.
18: Station Gifts FM 98.3 MHz.
19: Naya pyar hai, naya intezaar.
4: Yoho Kips FM 98.3 MHz.
5: Bollywood Golden Hits.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: हेलो
4: हेलो
3: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
4: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
5: हजुर
4: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
5: दिन त हेलो भन्नुहोस् त
3: हेलो हजुर
5: हजुर
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
5: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
4: ए नानी के भने रहेछ के भयो
5: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
4: ल ल ल म किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
10: The radio station that keeps you cool, alive and entertained. KIPS FM 98.3 MHz. Your companion.
11: Bollywood Golden Hits.

life-changing quotes. अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र नीच बनाउँदिन। यो भनाई हो बुकर टी वाशिंगटन को।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
3: Keeps 98.3 FM ma yo ho. Music Mazza. Music Mazza.
6: हेलो नमस्ते श्रोता मित्र तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज र म युक्ता आइसकेकी छु कार्यक्रम म्युजिक मजामा कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले पुरानो नयाँ रमाइलो रमाइलो नेपाली गीतहरू सुन्न सक्नुहुन्छ र साथसाथै हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि राख्ने नै छु तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 megahertz the radio of new generation the station that always keeps you cool keeps you alive and keeps you entertained tapaile hamlai kai bata pani kunai samay ma pani sunna saknu huncha hamro online address www.keepsfm.com marfat wa app hamro patro marfat pani tapaile hamlai sunna saknu huncha so aile bela bhaisakeko cha yes karyakram ko pahilo geet sunne geet raheko cha kaile bhetla khai ke bachaula khai by almoda rana upreti hajur यस गीतमा भोकल लिरिक्स र म्युजिक अल्मोडा राणा उप्रेतीको रहेको छ भने अडियो मिक्सिङमा स्ट्रिङ उज्जवल श्रेयान महतको रहेको छ

श्रोता मित्र, कार्यक्रम म्युजिक मजामा हामीले भर्खरै पहिलो गीत सुन्यौं, कहिले भेट्ला खै के बाचौला खै बाई अलमोरा राणा उप्रेती। अब यही कार्यक्रममा हामी दोस्रो गीत सुन्नेछौँ। गीत रहेको छ सोल्टिनी। यस गीतमा आवाज रहेको छ आकाश खड्का र त्रिशाला गुरुङको। यस गीतको कम्पोजर पनि आकाश खड्का र त्रिशाला गुरुङ नै हुनुहुन्छ। म्युजिक प्रड्युसर हुनुहुन्छ अनमोल थापा।

0: ओके श्रोता मित्र, हामीले भर्खरै गीत सुन्यो सोल्टनी बा आकाश खड्का फिचरिङ त्रिशाला गुरुङ। अब कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको।
1: युट्युब धमाका धमाका
0: आज सेगमेन्ट युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटुल्न सफल गीत। सो यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत बेला बेला बाई सुशान्त केसी। हजुर, यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ सुशान्त केसी। म्युजिक प्रडक्सन रहेको छ एसकी र शाश्वत श्रेष्ठको। मिक्सिङमा स्ट्रिङ पनि गर्नुभएको छ शाश्वत श्रेष्ठले नै। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि आउनेछु र मसँग अरू पनि विभिन्न गीतहरू रहेका छन् जुन तपाईँको लागि म राख्नेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई ट्युन इन गरिराख्नुहोला।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्युरुल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ

0: मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-35-444।

0: क्लिप्स 98.3 एफएम मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: ओके ब्रेक पछि म युक्ता फेरि आइसके कार्यक्रम म्युजिक मजामा तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेसन हजुर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको हजुर के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइला रमाइला नयाँ नयाँ गीतहरू अलराइट सो यस सेगमेन्टको हामी अब पहिलो गीत सुन्नेछौँ नैनी रेशम यस गीतको सिङ्गर सर हुनुहुन्छ सागर संसार राई र इन्द्रकला राई म्युजिक र लिरिक्स सुमन तामाङको रहेको छ प्रोग्रामिङ शाश्वत श्रेष्ठले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ साजन शाहको रहेको छ

अराइट के छ नयाँ सेगमेन्टको हामीले पहिलो गीत सुनिसक्यौँ नैनी रेशम सागर संसार राई र इन्द्रकला राईको आवाजमा. अब यही सेगमेन्टको हामी दोस्रो गीत सुन्नेछौँ. गीत रहेको छ म्याग्दी रुमाले. यो गीत मुभी रोल नम्बर वानबाट रहेको छ भने यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ प्रशान्त शिवाकोटी र शान्तिश्री परियार. म्युजिक डाइरेक्टर हुनुहुन्छ प्रशान्त शिवाकोटी. लिरिक्स सुषमा सिग्देलको रहेको छ. म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ दिवेश रायको.

अगे श्रोता मित्र हामीले भर्खरै गीत सुन्यौं म्याग्दी रुमाले यो गीत रहेको थियो मुभी रोल नम्बर 1 बाट ओके के छ नयाँ सेगमेन्ट अब फेरि हामी तेस्रो गीत सुन्नेछौँ गीतको बोल रहेको छ पर्खाएँ यस गीतमा लिरिक्स म्युजिक कम्पोजिसन अरेन्जिङ र भोकल्स रहेको छ उर्गेन दङको मिक्सिङ मास्टरिङ दिपेश प्रधानको रहेको छ ब्याक भोकल्स दिनुभएको छ अर्पण लामा वीरेन्द्र दङ बसन्ती लामा र सुमिना लोले

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टको गीत हामीले सुन्यौँ पर्खाई उर्गिन्दोङको आवाजमा। अब फेरि पनि यही सेगमेन्टका हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ भित्ते खडी। यस गीतको राइटर र पर्फर्मर हुनुहुन्छ ब्यान्ड बगैँचा। प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ अगस्टसको। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र तपाईँलाई अरू पनि विभिन्न गीत सुनाउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. KIPPS FM 98.3 MHz. Just tune in.
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, KIPPS FM 98.3 MHz.
3: Wake me up when September ends.
4: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
6: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईं सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार-चढावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
7: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर। तपाईको कार, भ्यान, एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा।
10: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
10: स्याब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
10: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: हस गुरुआमा।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रेसकुसात अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्। अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु कनेक्ट टु माय वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रॉल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: तपाईँ सुन्दै हुनुहुन्छ
3: के
4: KIPS 98.3 FM, your companion.
5: KIPS 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: ओके श्रोता मित्र, ब्रेक पछि म युक्त पुनः हाजिर भइसके कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू। तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन। ओके, हाम्रो अनलाइन एड्रेस हो kipsfm.com। यस मार्फत तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि, कुनै पनि बेला, र सुन्न सक्नुहुन्छ हामीलाई एप हाम्रो पात्रबाट पनि। सो अब कार्यक्रमको गीततिर नै म लाग्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। यो गीत ब्यान्ड वी आर लोकल्स फिचरिङ दिव्य दृष्टि लामाको रहेको छ।

हजुर श्रोता मित्र, हामीले सुन्यौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। अब म्युजिक मजामा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। गीत रहेको छ क्यालेन्डर। यस गीतमा आवाज दिनुभएको छ सुन्दर विकेटीले। लिरिक्स डिपी खनालको रहेको छ, कम्पोजिसन शङ्कर थापा स्माइलको रहेको छ, अरेन्जर हुनुहुन्छ उदयराज पौडेल, मिक्सिङ मास्टरिङ अशोक महर्जनले गर्नुभएको छ।

है श्रोता मित्र, हामीले सुन्यौ गीत क्यालेन्डर सुन्दर विकिटीको आवाजमा। अब हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। अब म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ, सो त्यसैले अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ। गीतको बोल रहेको छ सैया। यसमा लिरिक्स, म्युजिक, कम्पोजिसन, अरेन्जिङ रहेको छ उर्गेन दोङको। सिङ्गर्सहरू हुनुहुन्छ उर्गेन दोङ र अनु चौधरी। मिक्सिङ मास्टरिङ दिपेश प्रधानको रहेको छ भने ब्याक भोकल दिनुभएको छ वीरेन्द्र दोङले। अब यो गीत म तपाईँको लागि राख्दैछु र यो गीत सँगसँगै म युक्ताको पनि विदा माग्ने बेला भइसकेको छ। आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो। ओके, सुमयुक्तालाई पनि अब बिदा दिनुहोला।

0: Life-Changing Quotes. असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
9: Keeps FM 98.3 megahertz, your companion.
10: The radio of new generation.
11: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
14: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
15: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: History of Rock.
17: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
16: Keeps FM 98.3 megahertz presents Top 20 Bollywood Countdown Show.
18: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: के
5: E-P-S
6: Kips 98.3 FM, your companion.
7: Excuse me.
8: Non-stop Bollywood mega hits.

0: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी।
1: बेस्ट रोमांटिक हिंदी सॉन्ग,
2: बेस्ट रोमांटिक हिंदी सॉन्ग।
3: दिल दिया गल्ला करांगे नाल नाल।
1: बेस्ट रोमांटिक हिंदी सॉन्ग एवरी संडे 9 PM, ट्यूसडे 6 PM।
4: पहला नशा पहला खुमार।
1: स्टेशन गिव्स FM 98.3 मेगाहर्ट्ज।
4: नया प्यार है नया इंतजार।
5: व्हाट्स द सीक्रेट टू सक्सेस?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
8: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
10: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
8: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
12: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
11: किन ए एसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
11: वाह, मैले खोजेको जस्तै रहेछ।
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
14: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ
1: तर पेमेन्ट कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: फागुनदेखि वैशाखसम्म आग लागि बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं पानीका स्रोतलाई व्यवस्थित गरौं समुदायसँग सहकार्य गरौं
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौ वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं
4: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Stay connected with your favorite station keeps FM 98.3 megahertz
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: Nepali Sangeetik Chhetra ka Geet Sangeet ko saath ma Ramaila segments haru karyakram.
6: Music. मजा म्युजिक मजा
10: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
11: दिस इज किप्स 98.3 एफएम योर कम्पानियन
12: Excuse me.
13: Non-stop Bollywood mega hits.

0: Life-Changing Quotes. मानिसको सबैभन्दा असल साथी उसका दस औँला हुन्। यो भनाई हो रोबर्ट कोलियरको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्।
4: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
5: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kippsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-32-35-888।
15: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
16: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
15: on KIPPS 98.3.

0: this week's number 8.
1: Song
2: Neuro.
1: Artist
2: Swae Lee and Janae Aiko.

0: this week's number 7.
1: Song
2: I Saw Your Face.
1: Artist
2: Malcolm Todd.

0: segment, Classic Choice.
1: Song,
2: Kingston Town.
1: Artist,
2: UB40.

0: Free Internet con Mazzalin Host. Our life is always on the happening. Kuru kuru. Connect to my Worldlink and always stay connected wherever you are.
1: Motorcycle battery easy exchange offer.
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: this week's number four.
1: Song
2: Doors.
1: Artist
2: Noah Kahan.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
9: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
8: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: अँ है बल्ल सम्झे सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
10: सतर्कता अपनाउने गरौ सुरक्षित बनौ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप्स 98.3 एफएम योर कम्पानियन
4: On Keeps FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
1: Song
5: Heroine
1: Artist
5: Maroon 5.

0: The Vice sundhe hununcha Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईँलाई किप्स मोस्ट वान्टेडमा. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज द रेडियो अफ न्यू जेनेरेसन र म छु तपाईँको साथमा आज यस कार्यक्रमको सहयात्री जेसिका. र किप्स मोस्ट वान्टेडमा तपाईँले सुन्न सक्नुहुन्छ 10 उत्कृष्ट नेपाली गीतहरू जसमा इन्जोय गर्न सक्नुहुन्छ तपाईँले नेपाली पप सङ्ग्सदेखि लिएर नेपाली आधुनिक गीतहरू. अल राइट, हामीसँग गीतहरूको काउन्टडाउन नम्बर 10 नम्बर 1 रहेको छ. तपाईँले अब भने हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एपबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई फलो गर्न नबिर्सिनुहोला फेसबुक इन्स्टा तथा टिकटकमा. आइडी रहेको छ किप्सएफएम 98.3 मेगाहर्ज. अब भने हामी लागौ नम्बर 10 को गीततर्फ. नम्बर 10 मा यो विक रहेको छ गीत पर्खाई बाय उर्गेन डङ एन्ड मोनिका राई. यो गीतमा लिरिसिस्ट कम्पोजर र अरेन्जर हुनुहुन्छ उर्गेन डङ, भने मिक्स मास्टर गर्नुभएको छ दिपेश प्रधानले. अब सुन्छौ नम्बर 10 को गीत पर्खाई.
8: किप्स मोस्ट वान्टेड नम्बर 10.

अल राइट, भर्खरै हामीले उर्गेन डङको पर्खाई गीत पनि सुनिसकेका छौँ र अब भने हामी लागौँ नम्बर 9 गीततर्फ। र यो विक नम्बर 9 रहेको छ गीत कलियुगकी राधा बाई बबिता मानन्दर। यस गीतका लिरिसिस्ट हुनुहुन्छ डिपी खनाल, अरेन्जर हुनुहुन्छ विषमाचार्य, भने मिक्स मास्टरमा हुनुहुन्छ कुमार केसी। अब सुन्छौँ नम्बर 9 गीत कलियुगकी राधा।

0: हामीले भर्खरै नम्बर 9 को गीत कलियुग की राधा पनि सुनिसकेका छौं। अब भने लागौं हामी नम्बर 8 को गीत तर्फ। यो वीक नम्बर 8 मा रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य। यस गीतमा लिरिसिस्ट हुनुहुन्छ सलिन मगर, कम्पोजर भने हुनुहुन्छ वर्षा कर्मचार्य र सलिन मगर भने मिक्स मास्टर गर्नु भएको छ देव शर्मा र शास्त्र श्रेष्ठले। अब सुन्छौं नम्बर 8 मा डोली बाई वर्षा कर्मचार्य।
1: Gifts must wanted number 8.

0: भर्खरै हजुरले सुनिसक्नु भएको छ गीत डोली बाई वर्षा कर्मचार्य. अब मुभिङ अन टु नम्बर सेभेन सङ. नम्बर सेभेनमा भनिरहेको छ गीत मोहनी लगायो कान्छीले, जसलाई आवाज दिनुभएको छ आशीर्वाद सुवेदी र एलिना चौहानले. लिरिसिस्ट हुनुहुन्छ बसन्त सापकोटा. म्युजिक र कम्पोजिङ गर्नुभएको छ बसन्त सापकोटाले. म्युजिक प्रड्युसर हुनुहुन्छ उदयराज पौडेल, भने मिक्स मास्टर गर्नुभएको छ किशोर थापाले. अब सुन्छौ मोहनी लगायो कान्छीले.
1: Gifts Most Wanted number 7.

0: भर्खरै हामीले नम्बर 7 को सङ पनि सुनिसकेका छौँ र अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक फ्ल्यासब्याकमा हामी पुराना चर्चित नेपाली गीतहरू प्ले गर्ने गर्दछौँ आज फ्ल्यासब्याकमा रहेको छ गीत कान्छीको अल्लारे जोबन बाई विधान श्रेष्ठ अब सुन्छौँ हामी फ्ल्यासब्याकमा गीत कान्छीको अल्लारे जोबन यो गीतपछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज
1: Flashback

0: खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98012-35444.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888-98-012-35-888.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
10: बाबु, पानीको बिल तिरिदे ल।
11: ल तिरिदे।
12: बाबु, बत्तीको बिल तिर्दे आज।
11: ल ल तिरिदे।
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
11: ल त्यो पनि तिर्दे।
10: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
11: किनकि मसँग हाम्रो पात्र छ।
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
13: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
14: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
15: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: नेपाल चलचित्रका सदाबहार गीतहरू, वेडनेसडे एन्ड स्याटरडे 2 PM, थर्सडे 10 PM, ओन्ली अन किप्स एफएम 98.3।
16: केही नौलो
17: रोचक
16: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
17: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेड र म जेसिका छु तपाईँको साथमा. तपाईँ सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz, द स्टेसन विच किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु एन्टरटेन. तपाईँले अब हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्र एपबाट वा हाम्रो अनलाइन एड्रेस www.keepsfm.com पनि सुन्न सक्नुहुन्छ. तपाईँ हामीसँग सोसल मिडियाहरू फेसबुक, टिकटक र इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. कार्यक्रम किप्स मोस्ट वान्टेडमा अहिले भने हामी नम्बर 10 देखि नम्बर 1 सम्म गीतहरूको काउन्ट डाउन गरिरहेका छौँ. अब भने नम्बर 6 को पालो भइसकेको छ र नम्बर 6 मा यो विक रहेको छ गीत चकमा बाई एलिना चौहान. यो गीतमा लिरिसिस्ट हुनुहुन्छ मनिष श्रेष्ठ र म्युजिक पनि दिनुभएको छ मनिष श्रेष्ठले. अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ रिकेश गुरुङले. अब सुन्छौ नम्बर 6 मा एलिना चौहानको आवाजमा चकमा.

0: मुभिङ अन टु नम्बर फाइभ. नम्बर फाइभमा भनिरहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाइ स्मिता बोहरा एन्ड सजन शाह. ऱ्यापर रहेका छन् अनुप महर्जन. लिरिक्स र म्युजिक र मिक्स मास्टर पनि गर्नुभएको छ सजन शाहले भने अरेन्जिङ गरेका छन् विश्व अधिकारीले. सुन्छौ अब नम्बर फाइभमा आँखैमा लाउने मेरो गाजल.
1: Kiss Most Wanted number 5.

0: भर्खरै हामीले नम्बर 5 को गीत आँखैमा लाउने मेरो गाजल पनि सुनिसकेका छौँ. अब भने पालो भएको छ नम्बर 4 को. नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी.
1: गीत मस्ट वान्टेड नम्बर 4.

भर्खरै हामीले नम्बर 4 को गीत पनि सुनिसकेका छौँ. अब भने हाम्रो दोस्रो सेगमेन्ट न्यू पिन्चको टाइम भइसकेको छ. न्यू पिन्चमा हामी सुन्ने गर्दछौँ लेटेस्ट रिलिजहरू. र आज न्यू पिन्चमा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान. लिरिक र म्युजिक दिएका छन् जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गरेका छन् जीवन बादुले. यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक, र ब्रेक पछि म जेसिका फेरि पनि किप्स मोस्ट वान्टेड प्रोग्राम लिएर आउने नै छु. टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला. हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: समय बितेको पत्तै हुँदैन तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस् तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआइपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Nepali Super Hits.

दोस्रो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 98.3 मेगाहर्जको कार्यक्रममा र अहिले हामी काउन्ट डाउन गरिरहेका छौँ नम्बर 10 देखि नम्बर 1 सम्म नेपाली गीतहरूको. हजुरले नम्बर 10 देखि नम्बर 4 सम्मका गीत त सुनिसक्नु भएको छ. अब भने हामी लाग्छौँ नम्बर 3 तर्फ. नम्बर 3

0: रहेको छ गीत केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी. लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले भने म्युजिक र मिक्स मास्टर गर्नुभएको छ आशिष अविरलले. अब सुन्छौ नम्बर 3 मा गीत केटी फस्यो माया बस्यो.
1: Gifts most wanted number 3.

0: अल राइट, भर्खरै हामीले सुन्यौँ नम्बर थ्रीमा गीत केटी फस्यो माया बस्यो आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा. अब भने हामी लाग्छौँ नम्बर टूतर्फ. नम्बर टूमा यो विक रहेको छ पागलपन, जसमा भोकलिस्ट रहेका छन् बादल थापा. लिरिक्स र म्युजिक दिएका छन् जीबी चिरणले. अरेन्जिङ र मिक्स मास्टर गरेका छन् बादल थापाले. अब सुन्छौँ नम्बर टूमा पागलपन बाई बादल थापा.
1: Kip's most wanted number 2.

0: All right, all right. अब पनि पालो भइसकेको छ हाम्रो तेस्रो सेगमेन्ट माई चोइस को. माई चोइस मा मैले विकली आफ्नो चोइस को गीत लिएर आउने गरेको छु. माई चोइस मा मैले यो विक लिएर आएको छु गीत छमक छमक बाई सिमरन परियार. अब सुन्छौ माई चोइस मा छमक छमक सिमरन परियार को आवाजमा.
1: My choice.

0: माई चोइस को सेगमेंट पछि फेरि पनि स्वागत छ। अब भने हामी गर्छौ एउटा क्विक रिक्याप। नम्बर 10 मा रहेको छ गीत पर्खाई बाई उर्गेन डङ एन्ड मोनिका राई। नम्बर 9 मा रहेको छ कलियुग की राधा बाई बबिता मानन्दर। नम्बर 8 मा भने रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य। नम्बर 7 मा रहेको छ मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड एलिना चौहान। नम्बर 6 मा रहेको छ चकमा बाई एलिना चौहान। नम्बर 5 मा भने रहेको छ आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड सजन शाह। नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी। नम्बर 3 मा रहेको छ केटी पस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी। नम्बर 2 मा भनिरहेको छ गीत पागलपन बादल थापाको आवाजमा। भर्खरै हामीले रिक्याप पनि गरिसकेका छौँ र अब नम्बर 1 सङको पनि रिभिल गर्ने टाइम भइसकेको छ। यो विक नम्बर 1 मा रहन सफल भएको छ गीत पियारी बाई बियन्ड ब्रिजेस र अबु द रियल म्यान। कम्पोजर र लिरिसिस्ट रहेका छन् बियन्ड र मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले। र साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पठाउन नभुल्नुहोला। हाम्रो फेसबुक इन्स्टा टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज। यदि भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु। धन्यवाद।
1: किप्स मोस्ट वान्टेड नम्बर 1।

0: life-changing quotes. सुन्दर व्यक्ति सधैं राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैं सुन्दर हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: You can dance.
1: You can sing. All you gotta do is
2: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
3: 아밀라이 순호스 www.kipsfm.com 마르폿 Just tune in radio 나야 generation ko
1: motorcycle battery easy exchange offer
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
1: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल सुरु गराउन त
8: हुन्छ हुन्छ ल हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
9: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
9: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: अब न्यू काठमाडौँ इलेक्ट्रिक

0: इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूवी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
7: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Song.

0: Soho Kips FM 98.3 MHz.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम भन्ज्याङ चौतारी प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ,
5: ऑल यु गॉट टू डू इज
6: जस्ट ट्यून इन

0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: Introducing Wi-Fi 6 with Subisu सुरक्षा.
3: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-88-98-12-35-88-88.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ. सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
2: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Life-Changing Quotes. भगवानसँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुहोस्।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Hey, low, low, chatang parna auto sabai jane yata aao ta yata. यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नु पर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: Kips FM 98.3 megahertz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, radio naya generation ko.
15: In aankhon ki masti mastane hazaar.
16: Keeps 98.3 FM ma gazal sansar.
17: Mujhse milne shama jala kar aaj mahal mein aaye
16: gazal sansar.
17: Ghum ka khazana.
0: हरेक शनिबार बेलुकी 10 बजे

0: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-3588 98-12-3588।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।